नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्नुहोस्। थर्क अधिकारीबाट पर्यटन खण्डको उन्नयनको लागि परवर्ती 5 वर्षमा राज्यमा कतिपय पर्यटन परिक्रमा प्रतिष्ठा गर्ने परिकल्पना लिएको छ। विश्व पर्यटन दिवस उपलक्ष्य हिजो डिमासाउ जिल्लाको उम्रांसुमा आयोजित अनुष्ठानमा अंशग्रहण गरी पर्यटन मन्त्री अजन्ता नेउगले यो विषय प्रकाश गर्नुभएको हो। उहाँ भन्नुहुन्छ कि पर्यटन परिक्रमाको अधीनमा आन्तर्गाथनि जोगाजोग व्यवस्थाको उन्नयन लगायत कतिपय अञ्चललाई संयोग गर्ने परिकल्पना गरिएको छ। मन्त्रीले भन्नुहुन्छ कि उम्रांसुलाई असमको पर्यटनको मूल आकर्षण हिसाबले प्रतिष्ठा गर्नको लागि आवश्यक जम्मै पदक्षेप लिन राज्य सरकार तत्पर छ। पर्यटन दिवस उपलक्ष्य आयोजित अनुष्ठानमा डिमा हासाउ स्वायत्त शासित परिषदका मुख्य कार्यवाही सदस्य देवलाल गार्लोसा लगायत विभागका कतिपय शीर्ष अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। नौगाउँ लोकसभा समष्टिको उपनिर्वाचनको लागि राजनैतिक दलहरूले व्यापक प्रस्तुति जारी राखेको समान्तरल रूपमा प्रशासनले पनि प्रस्तुति चलाइरहेको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले समष्टिको 16 चुनाव सभामा अंशग्रहण गर्ने कुरो रहेको छ। हिजो वित्त मन्त्री जयन्त मल्लबरुवाले बिजेपी प्रार्थीको भएर रोहा र सामुगुडीमा निर्वाचनी प्रचारमा अंशग्रहण गर्नुहुन्छ। त्यसै गरी कङ्ग्रेसको प्रार्थीको भएर दलका नेता गौरव गगोई र रकिबुल हुसैनले पनि प्रचार चलाएका छन्। आजबाट राष्ट्रभरि प्रस्तावित 3 दिने ब्याङ्क धर्मघट कार्यक्रम स्थगित राखिएको छ। सर्वभारतीय ब्याङ्क कर्मचारी सङ्गठनले धर्मघट स्थगितकरणको विषय निश्चित गरेको छ। भारतीय ब्याङ्क सङ्गठन आइबिएसँग भएको एउटा सम्झौता अनुसार यो सिद्धान्त ग्रहण गरिएको हो। सामाजिक माध्यमद्वारा दिएको एउटा वार्तामा सर्वभारतीय ब्याङ्क कर्मचारी सङ्गठनले भनेको छ कि गत राति धर्मघट पालनको विभिन्न कारण सन्दर्भमा युनाइटेड फोरम अफ ब्याङ्क युनियनसँग भएको एक बैठकको अन्तमा यो सिद्धान्त ग्रहण गरिएको छ। समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। कोक्राझारको केन्द्रीय प्रजुक्ति प्रतिष्ठानको छात्र निवासमा भएको खाद्य विषक्रिया घटनाको सठिक जाँच गर्न जिल्ला दण्डाधीशले प्रतिष्ठानका पञ्जकलाई निर्देश दिएका छन्। उल्लेखयोग्य कि प्रतिष्ठानको छात्र आवासमा अस्ति रात्रिको खाना ग्रहण गरेपछि 15 जनाभन्दा धेरै बिरामी हुन्छन् र उनीहरूलाई अस्पतालमा भर्ना गराइन्छ। जिल्ला दण्डाधीशले घटना सङ्घटित भएको दिन छात्रहरूलाई जोगान दिएको खाद्य, त्यसको प्रस्तुतकरण र परिच्छन्नता मानको साथै बिरामी छात्रहरूको उपचार तथा स्वास्थ्यको अवस्था सन्दर्भमा सम्पूर्ण तथ्य दाखिल गर्न निर्देश दिएका छन्। गुवाहाटी उच्च न्यायालयमा चलित वर्षको 31 जुलाईसम्म 5 वर्ष पुराना 17,525 गोचर विचाराधीन भएका छन्। उतातिर न्यायालयमा मोट 48,728 गोचर विचाराधीन भएको छन् भने उच्च न्यायालयको सूत्रले प्रकाश गरेको छ। यसको भित्रमा 35,642 देवानी र 13,086 फौजदारी गोचर हुन्। यस उपरान्त उच्च न्यायालयको बाहिरको विचारपीठ हरूमा चलित वर्षको 31 जुलाईसम्म 5 वर्ष पुराना 228 गोचर विचाराधीन भएका छन्। यसको कुहीमा विचारपीठमा 46, आइजल विचारपीठमा 44 र इटानगर विचारपीठमा 138 गोचर विचाराधीन भइरहेको छ भने जान्न पाइएको छ। एसियन गेम्सको पुरुषको क्रिकेटको दोस्रो क्वार्टर फाइनलमा आज भारत अफगानिस्तानको विरुद्ध अवतीर्ण हुनेछ। भारतीय समयअनुसार खेल बिहान 10:30 बजे सुरु हुनेछ। श्रेयस आयर

नेतृत्वाधीन भारतीय दलले उत्कृष्ट प्रदर्शनले स्वर्ण पदकको लागि आप्राण चेष्टा चलाउनेछ। विराट कोहली र शुभमन गिलको अनवद्य शतकको सहायमा भारतले हिजो रात्रि वेस्ट इन्डिजको विरुद्ध अनुसूचित पहिलो एक दिने अन्तर्राष्ट्रिय क्रिकेटमा 8 विकेटमा विजयी भएको छ। कोहलीले 139 र ऋतुराज गायकवाडले 13 रन गरी अपराजित रहन्छन्। कप्तान शुभमन गिलले 110 रन गर्दछन्। यसको अघि वेस्ट इन्डिजले 50 ओभर्समा 295 रन सङ्ग्रह गरेको थियो। भारतको भएर 4 विकेट लिने कुलदीप यादवलाई प्लेयर अफ द म्याचले सम्मान गरिन्छ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबो शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम एपको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयले स्टुडियोहरू अनुसार 3:20 र 41 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र थर्क अधिकारीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ रोजगार समाचार। रेलवे रिक्रुटमेन्ट बोर्डले 560 पेरामेडिकल पदको निम्ति आवेदन मागेको छ। पदहरू रहेका छन् नर्सिङ सुपरिन्टेन्डेन्टको 335 र डाइलिसियो टेक्निसियनको 1, हेल्थ एन्ड मेलेरिया इन्स्पेक्टर ग्रेड 2 43, ओडियोलोजिस्ट र स्पिच थेरापिस्टको 1, फार्मासिस्ट एन्ट्री ग्रेड 118, रेडियोग्राफर एक्सरे टेक्निसियनको 25, इसिजी टेक्निसियनको 4, अप्टोमेस्टिकको 2 र लेबोरेटोरी एसिस्टेन्ट ग्रेड 2 पद। विशेष जानकारीको लागि आवेदनको वेबसाइट रहेको छ indianrailways.gov.in र आवेदनको अन्तिम मिति 14 अक्टोबरसम्म तोकिएको छ। यसरी नै भारत सरकारको विभिन्न विभागमा खाली भएको विभिन्न शाखा 480 इन्जिनियर पद पूर्तिको निम्ति इन्जिनियरिङ सर्भिस एक्जामिनेसन 2027 यो परीक्षा आयोजन गरिएको छ। प्रार्थी सिभिल, मेकानिकल, इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन इन्जिनियरिङ शाखाको ग्रेजुएट हुनुपर्दछ। प्रार्थीको उमेर 21-30 हुनुपर्दछ र विशेष जानकारीको लागि आवेदनको वेबसाइट upsc.gov.in र आवेदनको अन्तिम मिति 6 अक्टोबरसम्म तोकिएको छ। यसरी नै कर्मचारी चयन आयोगले 2536 लोअर डिभिजन क्लर्क, जुनियर सेक्रेटेरिएट एसिस्टेन्ट र डाटा एन्ट्री अपरेटर पदको नियुक्तिको निम्ति प्रार्थीको उद्देश्यले कम्बाइन्ड हायर सेकेन्डरी लेभल एक्जामिनेसन 2026 यो परीक्षाको जाँच आयोजन गरिएको छ। प्रार्थी उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण हुनुपर्दछ र प्रार्थीको उमेर 18-27 हुनुपर्दछ। विशेष जानकारीको लागि आवेदनको वेबसाइट ssc.nic.in र आवेदनको अन्तिम मिति 7 अक्टोबरसम्म तोकिएको छ। असम भूमि र जरिप अधिकर्ता कार्यालयले 579 ल्यान्ड रेकर्ड एसिस्टेन्ट पदको निम्ति आवेदन मागेको छ। तनखा महिनामारी 14,000 70,000 साथै 6,200 ग्रेड पे र अरू बोनस रहनेछ। प्रार्थी रेकर्डर सर्टिफिकेट क्लास कोर्स प्रशिक्षण रहेको प्रार्थी हुनुपर्दछ र प्रार्थीको उमेर 21-40 हुनुपर्दछ र विशेष जानकारीको लागि आवेदनको वेबसाइट रहेको छ dlrs.assam.gov.in र आवेदनको अन्तिम मिति 21 अक्टोबरसम्म तोकिएको छ। श्रोताहरूले रोजगार समाचार सुन्नुभयो र कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ आज विश्व रेबिज दिवस। यस कार्यक्रममा हामी एउटा महत्त्वपूर्ण स्वास्थ्य सम्बन्धी विषयमा चर्चा गर्दैछौँ र विश्व रेबिज दिवस

0: हरेक वर्ष 28 सेप्टेम्बरमा विश्व रेबिज दिवस मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य रेबिज रोगबारे जनचेतना फैलाउनु र यस रोकथामका उपायबारे जानकारी दिनु र मानिस तथा पशुलाई रेबिजबाट सुरक्षित राख्नु हो। रेबिज एउटा गम्भीर भाइरस जन्य रोग हो। यो रोग मुख्यमा संक्रमित जानवरको टोकाई वा त्यसको लार घाउमा सम्पर्क हुँदा मानिसमा सर्न सक्छ। कुकुर रेबिज संक्रमणको प्रमुख स्रोत मानिन्छ, तर बिरालो, बन्दर तथा अन्य स्तनधारी जानवरबाट पनि संक्रमण हुन सक्छ। रेबिजको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, लक्षण देखिए थालेपछि यो रोगको अत्यन्त घातक हुन्छ, तर समयमै उचित उपचार र खोप पाएमा रेबिजबाट जोगिन सकिन्छ। यदि कुनै कुकुर वा अन्य शङ्कास्पद जानवरले टोकेको अवस्थामा सबैभन्दा पहिले घाउलाई साबुन र बगिरहेको पानीले करिब 14 मिनटसम्म राम्ररी धुनु पर्दछ। त्यसपछि ढिला नगरी स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाह लिनुपर्दछ। आवश्यक परे रेबिज विरुद्धको खोप तथा अन्य उपचार दिइन्छ। यस्तो अवस्थामा घाउमा माटो, तेल, खोर्सानी, जडीबुटी वा अन्य घरेलु पदार्थ लगाउनु हुँदैन। साथै घाउ सानो छ भनेर व्यवस्था गर्नु पनि हुँदैन। रेबिज नियन्त्रणका लागि मानिसको उपचार मात्र पर्याप्त हुँदैन। कुकुर तथा अन्य घरपालुवा जानवरको नियमित रेबिज खोप लगाउनु पनि अत्यन्त आवश्यक छ। सडकमा रहेको कुकुरको सङ्ख्या व्यवस्थापन जिम्मेवार रूपमा पशुपालन र समुदायमा जनचेतना फैलाउनु पनि रेबिज नियन्त्रणका महत्त्वपूर्ण उपाय हुन्। विश्व रेबिज दिवसले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, रेबिजबाट डराउनु मात्र होइन, यसबाट बाँच्ने उपाय अपनाउनु आवश्यक छ। हामीले आफ्नो घर परिवार, छिमेकी र समुदायलाई पनि जानवरको टोकाइपछि तुरन्त स्वास्थ्य संस्थामा जानुपर्छ भने जानकारी दिन सक्छौँ। बालबालिकालाई अपरिचित वा आवारा जानवरसँग खेल्न नहुने र जानवरले टोकेमा तुरन्त अभिभावकलाई जानकारी दिनुपर्ने कुरा सिकाउनुपर्छ। अन्तमा विश्व रेबिज दिवसको अवसरमा हामी सबैले रेबिज रोकथाम सम्भव छ, समयमै उपचार गरौँ भन्ने सन्देश फैलाउँ र मानिस र जानवरको दुवैको सुरक्षाको लागि जिम्मेवार बनौँ। श्रोताबिन, आज यो विश्व रेबिज दिवसबारे आज यति नै। र श्रोताबिन, कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ आज शिशु कार्यक्रम, र आज शिशु कार्यक्रम अन्तर्गत प्रस्तुत छ माइसम शिशु विकास केन्द्र बैथलाङसु कार्बी आङ्लाङका सानसाना शिशुहरूद्वारा यो विविध कार्यक्रम र कार्यक्रम सञ्चालना गर्नुभएको छ प्रेमबहादुर छेत्रीले।
1: आकाशवाणी गुवाहाटी केन्द्रको शिशु कार्यक्रममा म प्रेमबहादुर खड्काको सबै श्रोताहरूलाई हार्दिक नमस्कार छ। बैठलाङसु माइसाम शिशु विकास केन्द्रले विभिन्न मिठा मिठा कार्यक्रमहरू प्रस्तुत गर्नेछ। हाम्रा साना साना नानीहरू आएका छन्। लौ त नानी हो, हामीले श्रोताहरूलाई पहिले के भन्नुपर्छ?
2: नमस्ते।
1: त्यसपछि हाम्रा श्रोताहरूलाई आफ्नो आफ्नो परिचय दिनुपर्छ।
3: नमस्कार, मेरो नाम श्रीमती तुलसा देवी।
4: नमस्ते, मेरो नाम श्री वर्षा देवी।
5: नमस्ते, मेरो नाम श्रीमती निकुमणि देवी।
6: नमस्ते, मेरो नाम श्री विवेक छेत्री।
7: नमस्ते, मेरो नाम श्री नोभा कटुवाल।
8: नमस्ते, मेरो नाम श्री चन्दन छेत्री।
9: नमस्ते, मेरो नाम श्री गौरव पौडेल।
1: लौ त नानी हो, अब हामी के प्रस्तुत गर्छौँ?
2: हामी एउटा समवेत सङ्गीत गाउँछौँ।
1: लौ त श्रोतागण, अब हामी एउटा समवेत सङ्गीत सुनौँ।